0: Spotlight. This is Akashvani. In the program Spotlight, now we bring you a discussion on Pradhan Mantri Viksit Bharat Rozgar Yojana, expanding employment and economic opportunities. The participants are Shishir Sinha.
1: उन्होंने कहा कि आइंदा बरसों में भारतीय नौजवान आलमी तरक्की को फरोग देने, इख्तिरा और एंटरप्रेन्योरशिप में कायदाना रोल अदा करेंगे. 25,000 करोड़ रुपए की लागत से कोयले से अमोनियम नाइट्रेट तैयार करने वाला मुल्क का पहला कमर्शियल प्लांट उड़ीसा के झारसुगुड़ा में कायम किया जाएगा. सुप्रीम कोर्ट ने हुक्म दिया है कि चलने के लिए मखसूस फुटपाथ पर चलने का हक एक बुनियादी हक है. उसने इसके नफाज के लिए एक इंजिबाती इदारे के क्याम दहशतगर्दों को पनाह देने, उन्हें तरबियत फराहम करने और उन्हें दूसरे मुल्कों में भेजने का इल्जाम लगाते हुए अक़वामे मुत्तहिदा में उसकी सख्त नुक्ताचीनी की है. लेबनान पर इसराइली हमले में 21 अफराद की हलाकत के बाद अमरीका और ईरान के बीच बराह रास्त अमन बातचीत का नया दौर मुलतवी हो गया है. बाद में इसराइल और हिजबुल्ला जंगबंदी पर मुत्तफिक हुए. और बैडमिंटन में कल चीन में मकाऊ ओपन टूर्नामेंट के खवातीन सिंगल्स के सेमीफाइनल में भारत की अश्मिता चलिया का मुकाबला पार गायुन से होगा. अब खबरें तफसील. वज़ीर-ए-आज़म नरेंद्र मोदी ने आज नई दिल्ली में एक तकरीब में प्रधानमंत्री विकसित भारत रोजगार योजना के तहत 2,400 करोड़ रुपए मालियत की तरगीबात तकसीम की. PMVBRY के नफाज के तहत तरगीबात तकसीम किया जाना एक अहम संगमील की हैसियत रखता है जो रोजगार से मुंसलिक हुकूमत की अहम तरगीबाती स्कीम है, जिसका मकसद रोजगार के मौके पैदा करने में तेजी लाना, रोजगार फराहम करने में इजाफा और मुख्तलिफ शोबों में समाजी सिक्योरिटी को वसत देना. इस मौके पर खिताब करते हुए वज़ीर आज़म ने कहा कि 21वीं सदी में उन ममालिक में मौके फराहम होंगे जो हुनरमंदी को फरोग देंगे, इख्तरा में इजाफा करेंगे और क्वालिटी के आला तरीन मेयारात को बरकरार रखेंगे. उन्होंने कहा कि भारत आगे बढ़कर कायदाना रोल अदा करने के लिए तैयार है. जनाब मोदी ने कहा कि आइंदा बरसों में भारतीय नौजवान आलमी तरक्की में इजाफे, इख्तरा और कारोबार को बढ़ाने के सिलसिले में अहम किरदार अदा करेंगे.
2: भारत दुनिया के सबसे युवा देशों में से एक है, इसलिए विकसित भारत का रास्ता भी युवाओं के सपनों, उनके कौशल और उनके सामर्थ्य से होकर ही आगे जाता है. हमारा प्रयास है कि देश का हर युवा अपनी क्षमता के अनुसार जितना आगे बढ़ सकता है बढ़े. जिसके पास हुनर है से इनोवेशन के लिए मंच मिले और जो अपने दम पर कुछ करना चाहता है उसे पूरा सहयोग मिले.
1: जनाब मोदी ने कहा कि पीएम विकसित भारत रोजगार योजना का मकसद पहली मर्तबा रोजगार हासिल करने वालों को बाख्तियार बनाना और नौजवानों और सनअत के दरमियान एक पुल का रोल अदा करना है. उन्होंने कहा कि उमंगें, हुनरमंदी और भारतीय नौजवानों की सलाहियत विकसित भारत की राह मुतय्यन करती हैं. उन्होंने इस बात को उजागर किया कि स्कीम के अब तक तकरीबन 70 लाख नौकरियां कायम की जा चुकी हैं.
2: प्रधानमंत्री विकसित भारत योजना के सहयोग से अब तक करीब 70 लाख जॉब सृजित हुई है. करीब 20 लाख युवा अपनी पहली और आज इन्हीं में से करीब 10 लाख युवा साथियों को अपनी पहली नौकरी में 6 महीना पूरा करने पर इस योजना के तहत उसके लाभार्थ के नाते इंसेंटिव भी मिल चुका है. 2000 करोड़ रुपए से अधिक की राशि सीधे उनके बैंक खातों में पहुंची है.
1: स्कीम के तहत पहली बार रोजगार हासिल करने वाले 15,000 रुपए तक की तरगीबात के अहल होते हैं, जो उन्हें अफरादी कुवत की हैसियत से तस्लीम किए जाने में अहम मदद फराहम करती है. रोजगार के इजाफी मौके पैदा करने वाले आजिर 3,000 रुपए फी माह तक की तरगीबात के अहल होते हैं, जो फी इजाफी रोजगार पाने वाले के हिसाब से दी जाती है, जिससे रोजगार के पायदार मौके की हौसला अफजाई होती है. इससे कबल तरगीबात की तकसीम से पहले वज़ीर-ए-आज़म ने विज्ञान भवन में कुछ नौजवान نوجوانوں سے بات چیت کی. اس موقع پر خطاب کرتے ہوئے محنت و روزگار کے وزیر ڈاکٹر منسوخ مانڈویا نے کہا کہ مودی حکومت نے ورکروں کی بہبود اور مفادات کی خاطر 4 اہم لیبر کوڈ نافذ کیے ہیں. وزیر اعظم نریندر مودی کل اڈیشا میں جھارگوڑا کے لکھن پور میں کوئلے کو گیس میں تبدیل کرنے کے عمل سے متعلق پروجیکٹ کا سنگ بنیاد رکھیں گے. اس پروجیکٹ کی تخمینہ لاگت 25,000 کروڑ روپے ہے. کوئلے کی وزارت نے بتایا کہ یہ پروجیکٹ ملک کی پہلی کمرشیل سطح کی کوئلے سے امونیم نائٹریٹ بنانے کی سہولت کی تاریخی سنگ میل کی نشاندہی کرتا ہے. یہ پروجیکٹ بھارت کول گیسیفیکیشن اینڈ کیمیکلز لمیٹڈ کے ذریعے تیار کیا گیا ہے جو کہ بھارت ہیوی الیکٹریکلز لمیٹڈ اینڈ کول انڈیا لمیٹڈ کا ایک مشترکہ ادارہ ہے. یہ دیسی ساختہ کوئلے کو گیس میں تبدیل کرنے کے عمل کا استعمال کرتے ہوئے دو کرے گا. صدر جمہوریہ دروپدی مرمو آج اپنی آبائی ریاست کے دو روزہ دورے پر اڈیشا پہنچی. خراب موسمیاتی صورتحال کے پیش نظر میور بھنج ضلع کی ڈنڈبوس ہوائی پٹی پر ان کی طے شدہ پرواز کی لینڈنگ منسوخ کر دی گئی, جس کی وجہ سے پڑوسی ریاست مغربی بنگال کے کلائی کنڈا ایئر بیس سے رائے رنگ پور سڑک کے ذریعے سفر کیا. اپنی آمد کے فوراً بعد صدر جمہوریہ نے ایمس بھونیشور سیٹلائٹ سینٹر اور رائے رنگ پور میں ایک میگا سب ڈویژنل ہیلتھ کیمپ کا افتتاح کیا. اس پہل سے شمالی اڈیشا کے لوگوں کے لیے صحت کی دیکھ بھال کی معیاری سہولت کی فراہمی میں مدد ملے گی. وزیر دفاع راجناتھ سنگھ نے آج کہا ہے کہ بھارت کی گھریلو سطح پر دفاعی ساز و سامان کی تیاری 2014 میں 46,000 کروڑ روپے سے بڑھ کر گزشتہ مالی برس میں ریکارڈ 1,78,000 کروڑ روپے سے زیادہ ہو گئی. انہوں نے کہا کہ دفاعی ساز و سامان کی برآمدات جو 2014 سے پہلے صرف 1,000 کروڑ روپے تھی, وہ اندرون ملک تیار کردہ بھارتی دفاعی ساز و سامان کی بڑھتی عالمی مانگ کے سبب بڑھ کر تقریباً 40,000 کروڑ روپے ہو گئی ہے. جناب سنگھ ناگپور کے امبا جھری میں یتر انڈیا لمیٹڈ کی ہتھیاروں کی فیکٹری میں 10,000 ٹن ایلومینیم ایکسٹرزن پریس کا سنگ بنیاد رکھے جانے کے بعد خطاب کر رہے تھے. مہاراشٹرا کے وزیر اعلی دیویندر فڑنویس نے کہا کہ اس نئے ایلومینیم ایکسٹروژن پریس سے ناگپور اور ودربھ خطے میں دفاعی ساز و سامان کی تیاری کا ایکو نظام مستحکم ہوگا.
3: 2014 میں ہمارا ڈومیسٹک ڈیفنس پروڈکشن ماتر 46,000 کروڑ تھا, لیکن آج بھارت فائنینشیل ایئر یعنی 2025-26 کا ڈاٹا دیکھیں تو وہ اب بڑھ کر ریکارڈ 1,78,000 کروڑ روپے سے ادھک کا ہو چکا ہے. اس کے علاوہ 2014 کے سمے بھارت کا جو ڈیفنس ایکسپورٹ تھا وہ اپراکسیمیٹلی 1,000 کروڑ تھا. اس سمے کا ہم آج ایکسپورٹ کر رہے ہیں. یہ کیول آنکڑوں کی وردھی نہیں ہے بلکہ آپ سب کے سامرتھ کی وردھی ہے.
1: یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. سپریم کورٹ نے آج حکم دیا ہے کہ چلنے کے لیے مخصوص فٹ پاتھ پر پیدل چلنے کا حق ایک بنیادی حق ہے. جسٹس پی ایس نرسمہا اور اے ایس چندروکر پر مشتمل ایک بینچ نے فیصلہ سنایا ہے کہ ایک شہری کا چلنے کے لیے مخصوص فٹ پاتھ پر چلنے کا حق بنیادی ہے اور اسے موٹر گاڑیوں کی آمد و رفت پر ترجیح دی جانی چاہیے. ایک اہم فیصلے میں عدالت عالیہ نے کہا ہے کہ آرٹیکل 19(1)(d) کے تحت آمد و رفت کے حق کی گارنٹی کا ایک حصہ ہے اور اس میں آرٹیکل 21 کے تحت زندگی کے حق اور جینے کی آزادی سمیت دیگر بنیادی حقوق شامل ہیں. سے میں معاوضے کے کیس میں سامنے آیا ہے جہاں ایک باپ نے اسکول لے جاتے وقت اپنے 5 سالہ بیٹے کو کھو دیا. بھارت نے پچھلے 12 سال میں وزیر اعظم نریندر مودی کی دوراندیش قیادت میں سب کا ساتھ سب کا وکاس سب کا وشواس اور سب کا پریاس کے اصولوں کی بنیاد پر قابل ذکر تبدیلیاں کی ہیں. اس دوران مودی حکومت نے غریبوں کسانوں خواتین اور نوجوانوں کی بھلائی اور انہیں با اختیار بنانے کے لیے بہت سے اہم اقدامات کیے ہیں. آکاشوانی کا خبروں کا شعبہ آپ کے لیے خصوصی فیچر 12 سال وشواس کے وکاس کے جن کلیان کے پیش کر رہا ہے. آج ہم شمال مشرق میں بڑی تبدیلی لانے سے متعلق حکومت کی جانب سے کیے گئے اقدامات کا جائزہ لے رہے ہیں. پیش ہے ایک رپورٹ.
4: اگر ملک کی تعمیر و ترقی کی بات کی جائے تو شمال ایک وقت تھا جب اس خطے کی پہچان صرف تشدد، ناکہ بندی اور نظر انداز ہونے تک محدود تھی، لیکن وزیر اعظم نریندر مودی کی حکومت نے اسے بدلا۔ گزشتہ 12 سال میں وزیر اعظم نے 83 مرتبہ سے زیادہ شمال مشرق کا دورہ کیا ہے۔ اس دوران دور دراز کے پہاڑی علاقوں تک کنیکٹیویٹی بڑھی ہے، جس کی وجہ سے سیاحت کو فروغ ملا ہے اور آمدنی کے مقامی ذرائع سے متعلق مواقع بڑھے ہیں۔ پردھان منتری گرام سڑک یوجنا کے تحت 47,270 کروڑ روپے سے زیادہ خرچ کیے جا چکے ہیں اور 46,290 کلومیٹر سے زیادہ کا روڈ نیٹ ورک تعمیر کیا جا چکا ہے۔ آکاشوانی نیوز سے بات کرتے ہوئے ایٹانگر کے دیرا نتنگ کے گورنمنٹ کالج کے پرنسپل ڈاکٹر ایم کیو خان نے بتایا کہ اروناچل پردیش میں فضائی کنیکٹیویٹی بہتر ہوئی ہے۔
5: 2014 کے پہلے ایئر کنیکٹیویٹی نہیں تھی، وہ ابھی ایئر کنیکٹیویٹی آ گئی ہے اور لوگ 2.5 گھنٹے میں ایٹانگر سے دہلی پہنچ رہے ہیں۔ تو ہولنگی دہلی ڈائریکٹ فلائٹ سے۔
4: آج وزیر اعظم نریندر مودی کی قیادت میں شمال مشرق کی 8 ریاستیں یا اشٹ لکشمی ترقی کی نئی داستان لکھ رہی ہیں۔ دلی سے سپرنا سائکے کی رپورٹ کے ساتھ اردو خبروں کے لیے ارجمند علی خان۔ بھارت نے